0: ويكفرون
1: يورينگه دينوگه خانتا کاکی کولیواره خم گایای فوہی فیلومه خم گا بلاگن اولونو ادي دنیاگه دیریولون يورين هللون تیر کوفاوا میہون کلےگه فان دو کولل باش ادي کلےگه فان القران ہنداں کو دی باش نفسے کولا عمل تکوگه سبب ए नफ्सें हलाकुगे तेरें होश हेळिदान कमटके अल्लाह फियवा ए नफ्सें एही तेरवाने फराते नुए आदि शफाअत तेरवाने फराते विष्णुए आदि कुम्मे फिदिया कुं ए नफ्से फिदिया दिनस ए फिदिया नहि पवानेते एवरेन नकी एवरेन कुला अमल तोगे सबमुं हलाकं होश हेळुनु मीहुने एवरेन नक खेकी खेकी होरी हुनु फेनुगे बुइमाई ವೇಂದನಿಗೆ ಅಜಾಬ್ ಹುಟ್ಟೆ ಏಯ್ ಎವರೆಂಗ್ ಕಾಫಿರುವೆ ಉಳುನು ಕಮಟ್ಟಕೆ.